सा दुख सबको जानबो, अपनो सा दुख सबको जानबो। अरे अपनो सा दुख सबको जानबू,